0: पैरों के जरिए कैलाश मानसरोवर यात्रा पर जाते हुए नेपाल में फंसे हुए भारतीय यात्रियों की मदद की दरखास्तें मौसूल होने के बाद जारी की हैं। मजीद तफसील हमारे नामानिगार से।
1: वजारत खारजा ने कहा है कि कुछ भारतीय शहरी निजी टूर ऑपरेटरों के जरिए कैलाश मानसरोवर यात्रा के लिए रवाना हो गए, लेकिन वो चीन में दाखिल होने के लिए लाजमी वीजा और एंट्री परमिट हासिल किए बगैर नेपाल पहुंच गए। इसके नतीजे में कई यात्री नेपाल में फंस गए और उन्होंने वजारत खारजा से मदद तलब की। वजारत ने यात्रियों को हिदायत दी है कि वो तमाम सफरी दस्तावेजात और इजाजतनामों की तस्दीक के बगैर सफर शुरू न करें, क्योंकि जरूरी इजाजतनामे हासिल होने से पहले रवानगी सफर के दौरान मुश्किलात का बायस बन सकती है। वजारत ने यह भी कहा कि यात्री रवानगी से कबल इस बात की जरूर तस्दीक कर लें कि उनका टूर ऑपरेटर बाकायदा रजिस्टर्ड और मजाज है। वजारत खारजा की इस हिदायत का मकसद यात्रियों के लिए महफूज, आसान और बिला रुकावट रूहानी सफर को यकीनी बनाना और उन्हें गैर जरूरी परेशानी से महफूज रखना है। दिल्ली से रोहन की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहन अम्मार।
0: उमूर दाखिला और इमदादी बाहमी के मरकजी वजीर हमीद शाह आज शाम गांधीनगर में पीएम फैमिली केयर ट्रेकर आजमाइशी प्रोजेक्ट का बाजाब्ता इफ्तिताह करेंगे। इस नए इकदाम का मकसद खानदानों के लिए सेहत की निगरानी के निजाम को बेहतर बनाना, नीज सेहत और फलाही खिदमत तक उनकी रसाई को मजीद आसान बनाना है। जनाब अमित शाह अहमदाबाद में बूथ सुदूर और शक्ति केंद्रों के इंचार्ज के लिए मुनक्कदा खसूसी चिंतन शिविर में भी शिरकत करेंगे। इस मौके पर वो जमीनी सतह पर तंजीमी हिकमत अमली का जायजा लेंगे और मकामी पार्टी वर्करों से भी बातचीत करेंगे। सेहत और खानदानी बहबूद की मरकजी वजीर ममलिकत अनुप्रिया पटेल ने कहा कि भारत ने गुज़श्ता 12 वर्षों में सेहत की देखभाल में नुमाया पेशरफ्त की है और वो हर शहरी के लिए काबिले रसाई, किफायती और मेयारी सेहत की देखभाल को यकीनी बनाने और आलमी सेहत की कवरेज के वसी तर हदफ की सिमत काम कर रहा है। नई दिल्ली में डॉक्टर्स डे कॉन्क्लेव के नौवें एडिशन से खिताब करते हुए मोहतरमा पटेल ने कहा कि हुकूमत ने अपनी पॉलिसी के मरकज में रोकथाम के साथ अपनी सेहत के नुक्ते नजर की बीमारी की देखभाल से तंदुरुस्ती और मुकम्मल तौर पर इलाज मुआलजे से जामे सेहत की देखभाल की तरफ मुंतकिल कर दिया है। ऑपरेशन सिंदूर के दौरान शहीद होने वाले 6 जांबाज फौजियों की अजीम कुर्बानी का सरकारी तौर पर पहली बार हाल ही में एतराफ किए जाने से मुतालिक मीडिया और सोशल मीडिया के बाज हलकों में गर्दिश करने वाली खबरों पर वजारत दिफा ने अपनी वजाहत पेश की है। वजारत ने इन खबरों को हकायक के मनाफी करार दिया। वजारत के मुताबिक मुल्क ने शहीदों को अवलीद मौके पर खराज अकीदत पेश किया था। उस वक्त के डायरेक्टर जनरल मिलिट्री ऑपरेशन डीजीएमओ ने गुज़श्ता बरस 11 मई को मुनक़दा सरकारी प्रेस कॉन्फ्रेंस में इन 6 शहीदों को खराज अकीदत पेश किया था। वजारत ने मजीद बताया कि इन शहीदों को बहादुरी के एजाजात भी अता किए गए थे, जिनका ऐलान गुज़श्ता बरस 14 अगस्त को एक प्रेस रिलीज में किया गया था। वजारत ने मजीद कहा कि भारतीय फौज के सोशल मीडिया प्लेटफार्म पर भी इन शहीदों को खराज अकीदत पेश किया गया था। वजारत दिफा ने कहा कि शहीदों के नाम तयशुदा प्रोटोकॉल के मुताबिक नेशनल वार मेमोरियल पर कुंदा किए जाते हैं और यह कहना कि मुकर्रा प्रोटोकॉल पर अमल नहीं किया गया हकाइक के खिलाफ है। उसने मजीद कहा कि इस तरह की गुमराहकुन इतलात न सिर्फ हकाइक को मस्ख करती हैं बल्कि शहीदों के अहल खाना के लिए गैर जरूरी तकलीफ का बाइस बनती हैं। इसके साथ ही वतन के लिए अजीम कुर्बानी देने वालों के वकार को भी मुतासिर करती हैं। वजारत ने तमाम शराकतदारों से अपील की है कि शहीदों से मुतालिक खबरों की इशात में जिम्मेदारी और एहतियात का मुजाहरा करें और गैर मुसद्दका मालूमात की तशहीर से गुरेज करें। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। अमरीकी फौज ने कहा कि सदर ट्रंप की हिदायत पर उसने लगातार दूसरे दिन ईरान में कई ठिकानों को निशाना बनाया। इस दौरान नाजुक जंगबंदी एक बार फिर दबाव का शिकार हो गई है। एक सोशल मीडिया पोस्ट पर अमरीकी सेंट्रल कमांड सेंटकॉम ने कहा कि अमरीकी फौजी तैयारों ने ईरान के फौजी निगरानी के निजाम, मौसलाती निजाम, फिजाई दिफाई तनसीबात, ड्रोन मराकज और बारूदी सुरंगें बिछाने की सलाहियत से मुतालिक ठिकानों पर हमले किए। अमरीकी फौज के मुताबिक ये कार्रवाई जुमे के रोज एक तजारती बहरी जहाज पर होने वाले हमले के जवाब में की गई। सेंट्रल कमांड ने कहा कि ईरानी फोर्सेज ने कीकुनामी तेल बरदार जहाज पर एकतरफा ड्रोन से हमला किया। یہ جہاز آب نئے ہرمز سے گزر رہا تھا اور اس میں 20 لاکھ بیرل سے زیادہ خام تیل موجود تھا۔ امریکی فوج کا کہنا ہے کہ ایران کے پاس جنگ بندی معاہدے کی پاسداری کا موقع تھا، لیکن اس نے ایسا نہیں کیا اور اس کی فورسز نے کیکو آئل ٹینکر پر حملہ کیا۔ دوسری جانب ایران کے سرکاری ٹیلی ویژن نے اطلاع دی ہے کہ آب نئے ہرمز کے شمال میں واقع ایک علاقے میں دھماکوں کی آوازیں سنی گئی ہیں۔ وینزویلا میں آنے والے تباہ کن زلزلوں کے نتیجے میں ہلاکتوں کی تعداد بڑھ کر 1430 ہو گئی ہے۔ امدادی ٹیمیں اب بھی ملبے تلے دبے لوگوں کی تلاش میں مصروف ہیں۔ یہاں بدھ کے روز 7.2 اور 7.5 کی شدت کے دو طاقتور زلزلوں نے جنوبی امریکہ کے اس ملک میں وسیع پیمانے پر تباہی مچائی ہے۔ پیش ہے ایک رپورٹ۔
2: وینزویلا کی حکومت نے کہا ہے کہ زلزلوں کے 3 دن بعد بھی 68,900 لوگ لاپتہ ہیں۔ ان کی گمشدگی کی اطلاع ان کے اہل خانہ نے دی ہے۔ قومی اسمبلی کے صدر جارج روڈریگز نے کہا کہ ہزاروں امدادی کارکن رات دن متاثرہ علاقوں میں تلاش اور بچاؤ کی کاروائیوں میں مصروف ہیں۔ وینزویلا کے زلزلے سے متعلق مطالعات کی فاؤنڈیشن فون ویسس نے اطلاع دی ہے کہ وینزویلا کے وسطی علاقوں میں 4.1 شدت کا زلزلہ محسوس کیا گیا۔ سرکاری ادارے نے بتایا کہ اس زلزلے کا مرکز ملک کے اہم وسطی ساحلی شہر لاگویرا سے تقریباً 35 کلومیٹر مغرب میں تھا۔ بدھ کے روز آنے والے دو طاقتور زلزلوں سے ہوئے بڑے پیمانے پر نقصانات کے بعد اس علاقے کو آفت زدہ زون قرار دیا گیا ہے۔ ادارے کے مطابق زلزلہ صرف 5 کلومیٹر کی گہرائی میں آیا، جس کی وجہ سے زمین زیادہ شدت سے لرز گئی اور ڈھانچہ جاتی نقصان بھی زیادہ ہوا۔ زلزلے کے ماہرین متاثرہ علاقے پر قریبی نظر رکھے ہوئے ہیں، جبکہ فون ویسس بھی دن رات نگرانی کا کام جاری رکھے ہوئے ہے۔ نیوز ڈیسک کی رپورٹ کے ساتھ خبرناموں کے لیے میں محمد شہزاد۔
0: دلی کی وزیراعلی ریکھا گپتا نے خبردار کیا ہے کہ جو کوچنگ سینٹر لازمی حفاظتی اصولوں پر عمل نہیں کریں گے، انہیں دلی میں کوچنگ سینٹر چلانے کی اجازت نہیں دی جائے گی۔ ایک ویڈیو پیغام میں انہوں نے کہا کہ دلی سرکار جلد ہی ایک مضبوط ضابطہ جاتی قانون متعارف کرائے گی، تاکہ کوچنگ سینٹروں کی سخت نگرانی، زیادہ جواب دہی اور طلبہ کی بہتر حفاظت کو یقینی بنایا جا سکے۔ وزیراعلی نے طلبہ سے اپیل کی کہ اگر ان کی کوچنگ سینٹر میں حفاظتی انتظامات میں کوئی کوتاہی یا لاپرواہی ہو تو وہ اس کی اطلاع ای میل، میسج یا فون کے ذریعے حکومت کو دیں۔ جموں کشمیر کے کشتواڑ ضلع نے مردم شماری 2027 کے پہلے مرحلے کے تحت مکانات کی فہرست سازی اور گنتی کا کام 100% مکمل کر لیا ہے۔ ایسا کرنے والا یہ مرکز کے زیر انتظام علاقوں کے پہلے اضلاع میں سے ایک بن گیا ہے۔ ہم اپنی سیریز پرکرتی کی بات آکاشوانی کے ساتھ کے حصے کے طور پر چھتیس گڑھ کے گارویج کیفے کے بارے میں ایک مذاکرہ نشر کریں گے۔ یہ کیفے امبیکا پور میونسپل کارپوریشن چلاتی ہے، جس میں پلاسٹک کچرے کے بدلے میں کھانا پیش کیا جاتا ہے۔ اس پروگرام میں ہم نے گارویج کیفے کے انچارج ریتیش سینی سے بات کی۔
3: من کی بات میں جب پردھان منتری مودی جی نے اس کا الیکھ کیا، اس کے بعد کیا پربھاؤ پڑا؟
4: اس کے بعد یہ پربھاؤ پڑا کہ اتنے بڑے پلیٹ فارم پہ امبیکا پور کا نام آنا، اس سے بہت سارے لوگ تھے جو گاربیج کیفے کے بارے میں جان پائے۔
5: ہمارے یہاں ڈور ٹو ڈور کلیکشن ہو رہا ہے، پرتی دن 50 سے 55 ٹن کچڑے کا ہم لوگ پروسیسنگ کر رہے ہیں۔ وشو کے سمست دیشوں تک گاربیج کیفے ورڈ جو ہے وہ امبیکا پور سے وہاں تک پہنچ گیا۔ سب سے مہتوپورن پہلو ہوتا ہے پلاسٹک ریسائکلنگ کا، کہ پلاسٹک کی گنوتا اچھی ہونی چاہیے۔ پلاسٹک یعنی نالیوں میں چلا گیا، مٹی میں چلا گیا یا وہ کھاد پدارتھ سے مکس ہو گیا، تو اس کی ریسائکلنگ کرنا کٹھن ہو جاتی ہے۔
6: پرکرتی کی بات آکاشوانی کے ساتھ۔
0: اس بات چیت کو آپ 100.1 آکاشوانی گولڈ پر آج صبح 9:10 سے سن سکتے ہیں۔ آپ ہمارا یہ پروگرام نیوز آن اے آئی آر ایپ اور نیوز آن اے آئی آر آفیشیل یوٹیوب چینل پر بھی سن سکتے ہیں۔ بیڈمنٹن میں بھارت کے کدامبی سری کانت کیلیفورنیا میں جاری امریکی اوپن چیمپئن شپ کے مردوں کے سنگلز کے فائنل میں پہنچ گئے ہیں۔ سری کانت نے سیمی فائنل میں ایک سخت مقابلے میں جاپان کے کھلاڑی یودائی اوکی موتو کو 22-20, 15-21, 21-19 سے ہرایا۔ یہ تھی خبریں، اب اخبارات کے آئینے کے ساتھ ہیں محمد عمار۔
1: شکریہ فیصل۔ راجدھانی دلی سے شائع ہونے والے آج کے تقریباً سبھی اردو اخبارات نے وزیراعظم نے مودی کے سیشلز پہنچنے کی خبر کو اولیت کے ساتھ شائع کیا ہے۔ روزنامہ پرتاب نے سرخی لگائی ہے، سیشلز بحر ہند خطے میں بھارت کی بحری سلامتی اور خوشحالی کی حکمت عملی کا کلیدی حصہ ہے۔ وزیراعظم مودی سیشلز کی قومی اسمبلی سے خطاب بھی کریں گے۔ इसी अखबार ने उत्तर प्रदेश के वजीर आला योगी आदित्यनाथ के बयान को शह सुर्खी बनाया है। रिहायश के लिए